साठ पचहत्तर सिफर तीन सौ सत्रह सिफर नब्बे साठ पचहत्तर जीरो थ्री वन सेवन जीरो नाइन जीरो सिक्स जीरो सेवन फाइव यू वहाँ आओ जीरो थ्री वन सेवन जीरो नाइन जीरो सिक्स जीरो सेवन फाइव زر زر میسجز وکي خو ما پروگرام کې یو کوېسچن راوړی دی چونکی منګ ټول پښتانه یو او بیا بالخصوص بالخصوص زمنګ نیشنلټی زمنګ خاورا زمنګ وطن دا پاکستان دی جی چې د حسن بیل مقام دی یا چې د حسن

0: پوری دی نندر تو ما کنه نو زبا ز اکثر خلکو لچ کم د خپل پروډکټ نه ورکو ما لکه دا سیزی تزم کوشش کوم چې نه وړم ځان سره دا غي وجه دی کنه چې زه خو خپل د کپنی مالک ما نو زه خو چاته دا بیا ویلې نشم کما ته سو کوی چر دا پروډکټ می پکار دی زه چاته دا سې نشم ویل چر پلانکی دکان سره ملاویږي واخله کنه لکه سترګې می شرمی کی زم چارو بداوي چې کپنی مالک یو مطلب مانه چې سو پروډکټ غواړي نو په دیني یت غواړي چې دار الاسی راکی نو بیا ماته یو تکلیف شي لکه سوک به په ټانګ کې وي سوک به په یو ځای وي سوک به په بل ځای وي هغې ته پروډکټ ورکول مینج کول ګران کار شي کنه ورشه دلته نه واله دلته نه سوک لاړ شي وای لکه ضربت خان جي نشته سوک لاړ شي لکه جهانگیر جي نشته سوک لاړ شي لکه حافظ ظهیر صاحب نشته نو سوک لاړ شي لکه مطلب دارې چې نوید نشته نهار علی نشته واحد نشته زبیر ماما نشته جنید ماما نشته سمیر ماما نشته لکه بیا خلک ګرځي کنه نو دا دا چې سمره هم خويندرونه زما आवाज وري نو د اشما د یو ورکوډ چاندې کیسه مې را تکوله زب یو نئی خانه تتلم اوس هم زما مونږ سره نږدې دا پنجابیان دی ورکه بس کله وای مال یو شانتې کم دینو فیس واش لګولو سنگ فیس واش ته مای خدای ماشا الله کله وای مال یو شانتې سکرب لګول سنگ دی مای خدای ماشا الله کله سره کله سمارتل ان شاء الله مې زب یو ورځ راځم زب تاسو لخپل یو فیس واش وروړم مل اشما رایس فیس واش پنه مې زما فیس واش دی مزبه تاسو لخپل فیس واش اغي ویل کې غپ لګی را سره کسان د پنجاب غنډ دلته مسافر دي او دا مسافر خلک سم ډیره پیسې هم نه لګی او بیا چې د پنجاب ناراضی نو بیا خو بیخي بس دا غوي زړمړ یو چر پیسې وګټو پنجاب ته ځان سره یوسو نن زلالما چکلا هیر سالون تطلم نه خانه تطلم نو ما یو اشما وټامین سی سیرم ځان سره یوړو یو می اشما رایس فیس واش یو رایس فیس واش موږ سره ګورې شارټ دی ختم دی خدا سي ختم نه دی چې مطلب بس الله دینه کې مونږه بن کو دو درې لس تورزو کې بیا په ټول بازارونو کې ملاویږي کنه خالي ټوب ختم شي دا مونږه اډر ورکو بیا راځي دا په اډر جوړيږي دوه میاشتې میاشت 40 دن دا ټایم خلی کنه او نو بیا مختلف زینو کې خلک خالي ټوبونه جوړي سو کې په لاهور کې جوړي سو فیصل آباد سو ملتان سو کراچي خو کوالټي کراچي کې جوړيږي نو مونږه کراچي کې جوړو کراچي نه بیا خالي ټوب راشي بیا نور دا کاټن وغیرہ وغیرہ دا فیلنگ او دا شیزونه هر صدا زمونږه فیکٹری کې بیا کیږي الحمدلله نو ما سره دلته یوز پرو تو خپل رایس فیس واش یو میړو نو چې یو میړو نو چې کله مال وخته وغیرہ هر څه ټیکړو ما ورته چې یاره دا زما چې کم فیس واش ته ما دې سره اول تاسو مخوینځي بیا مال مخوینځي ماینن به زما فیس واش استعمالو یاره غوی خپل مخوینځو بیا مال مخو چې مال مخوینځو یو لکه راته وای چې اکرام بھائی مینه فیس واش کو چھپا لیا ہے اور شور نہیں ڈھالنا چا کسی کو بتانا نہیں میں نے غائب کر لیا ہے مطلب ما فیس واش پٹ کو غیب میں کو دے نور والا قانونا لکه دومره خستہ فیس واش دے چمزو پہ مخ انسان ما ورتا ډیرو خندل ما منی کنا منی وی واکی چ منو کنا نو بیا میں ورتا وٹامن سی سیرم ور کړو نو پنجابیان ډیر تور تور ما ته ویچر کدا مونږ استعمال کو ستا پشان بشو ما زمانہ بم ډیر سپین شي چې تاسو ما ګارانټی سره پینځو ورځې شپک ورځې دا اشما وټامین سی چې کم زمونږ سیرم دے دا استعمال کې مې تاسو به زمانہ ډیر سپین شي نو اشما زما داسې پروډکټ دی چې چا پیجندلې نه دی نو بس هغوی ته ګناه نشته خو چې چا یو پیره استعمال کړی دی نو هغه بیا خامخا چې کم دی هغه استعمالی نو کم خویندرونه هم زما آواز اوري کنه یخنۍ موسم کې هم صابون فیس واش استعمالیږي ګرمۍ کې استعمالیږي خو ګرمۍ کې لږ استعمال آسان شي ځکه چې اوبه استعمال آسان شي کنه اسپیشلی زمونږ د لاندې علاقې چې کمی دي لکه د وانې نه را لاندې د رزمک مکین نه را لاندې او دغه شانتې د سوات نه را لاندې د دیر نه را لاندې دا چې کمی علاقې دي کنه نو دلته بیا لکه ګرمي ډیره زیاته سی وای بره علاقو کې بیا موسم خسته ای الته بیا هم خلک ګرمو اوبو پسې ګرځي کنه خو لاندې علاقو کې لکه ټانګ کې ګرمي وي بنو کې ګرمي وي میرعلی میرانشاه کې ګرمي وي دغه شانتې چې کم دی نو په ډی ای خان کې او دغه شانتې بیا ورپسې راځي تر پېښوره پورې پېښور نه داسې ځي تر تیمرګرې پورې تر مینګوره پورې ها او داسې تر پنجاب پورې بیا ګرمي وي ډېره زیاته نو په دې ګرمۍ کې اشما رایس فیس واش کدر ته ملاویږي بازار کې واخلې په 350 روپۍ دی 110-120 ګرام دی پکې رایس ایکسټریکس دی بلا داسې انګریډینټ دی ورکې چې انتهایی فائدہ مند دی او چې تاسو په مخ وینځئ کنه لکه رګمال چې په مخ خلاص باندې وخې رګمال کنه اکثر خلک سالن خوري روټۍ خوري کنه ګوتو سره بعضی خلک چمچو سره خوراک کوي بعضی خلک لاس ګوتو سره لاس سره خوراک کوي نو چې تاسو ګوتو سره کله خوراک کوي نو ګوتې غوړي شي نو دا بیا تاسو سلور پینځه پیره په صابون وینځئ نه صفا کیږي جوار او دانه برابر یا غنم دانه برابر تاسو اشما رایس فیس واش راواله یو د لاس ور سره یو پیرو وینځئ بس مکمل صفا د تولیا او د ټیشو پیپر وهلو ضرورت بم پی نه نو کم خويندرونه زما आवाज وري اشما رایس فیس واش استعمالوي इश्मा फार्मूला फेस वॉश इस्तेमाल हुई 250 रुपए की मिलावेगी। सल्फेट फ्री फेस वॉश दे, क्रीमी फेस वॉश दे, ग्लोइंग फेस वॉश दे, वाहिद दास फेस वॉश देता सो सरा 4-5 मिनट मसाज को ले सुमरा मसाज कवई दुमर वस्ता सो मखिस्त की। दीना इलावा इश्मा डेली फेस वॉश पकी विटामिन ई बीड्स दाना दा आयल कंट्रोल एंड व्हाइटनिंग फेस वॉश दे। मजीद मालूम तो दोपहारा 0342-311-2292 दा जमुक अपने हेल्पलाइन नंबर दे, पदी नंबर बने तासो काल मैसेज को ले चा बांधे दानी दी दा मौसम द दानो दे द इकनी दे द एलर्जी दे द खारिश दे द जलन दे द सोजिश दे नो दस किस्मा द चंबल सोराइसिस द पारा दस द चा बदन दे नो द आखिर पारा जमुंगा इश्मा इकनी साबुन इस्तेमाल हुई पर 150 रुपए में लावी की सही था। आओ चिकल में इकनी साबुन सर बदन हुई इंसलो बिया इश्मा हर्बल स्प्रे पखबल बदन बांधे कवई सही था। द आखिर बात का बदन हम डेर जख्मी दे डेर खारख के इश्मा क्रेक क्रीम लगवई सहर मास खोतन द्रे और अजेता सुधा तेरी कहो गई इश्मा इकनी साबुन सर बदन हुई इंसई इश्मा हर्बल स्प्रे लगवई इश्मा क्रेक क्रीम लगवई पसलोरो मावरस कस्ता सु खारख टिक नो नो दा प्रोडक्ट चिता सु पसो पे सो अगस्ती दी नो उम दुम रवला वर्सर से चिकम ने नो माना दर कमा बाकी जमुंगा इश्मा हर्बल स्प्रे और बोसरा कमजे उस वजह दो आगे की जबरदस्त कार के खुलमो पखदा मरयम खुगदी या चरता मखम सोजी स्तर के पटके पटोल मख बांधे ओ लगवे मचय मुखरी मक्की वगैरह या नोर दासी कोई जहरीला कीड़ा वगैरह आप लोगों को काटे तो दागी दपारा इश्मा हर्बल स्प्रे यो बेहतरीन आइटम दे बेहतरीन प्रोडक्ट दे। इश्मा हर्बल स्प्रे दा हर कोर जरूरत दे जान से रखे दे और रेश इस दर बांधे रागली दी बदनम पोख दे गर्जी देने से इश्मा हर्बल स्प्रे इस्तेमाल हुई सही दा। मजीद मालूम तो दपारा इश्मा हरियो प्रोडक्ट दास जमुंग नंबर मौजूद दे आओ दानो न कडेर परेशान है जमुंगा इश्मा एक न्यू ड्रॉप आप इस्तेमाल हुई कुदरती जड़ी बूटों ना जोड़ दे हर किस्म दानी ठीक है। यो गोरा गर्मी दानी भी दा गर्म के चोर तमुंगा वायु गर्म के यो दास दानी भी कहना चे अगर गंद वाला दानी भी जवाने की भी या चिकम देनो द ऑयली स्किन द वजह राजी या द टेंस द वजह राजी या से द गर्म खुराक द वजह राजी नो आ गर्मी दाने को इश्मा हर्बल स्प्रे सरा फोरन ठीक की गई खुदा नोरी चिकमे दानी दिनो दे दा पारा बता सो इश्मा एक्नी ड्रॉप इस्तेमाल हुई या बा इश्मा एंटी एक्नी ट्यूब इस्तेमाल हुई वाणा 250 रुपए की मिलावेगी हर छोटे बड़े पर अवेलेबल दी चाहता इश्मा राइस फेस वॉश न मिलावेगी क्या ना यो वारे तासु जमुंगा इश्मा राइस साबुन इस्तेमाल कई सही था। जबरदस्त आगा बंडली न उलमा चखलक आगा बंडली उली चमादा से साबुन इस्तेमाल जोड़ कड़े दे चटोल बदन पिविन से टोल बदन बम स्पिनशी कना सटे मोरेदा बंडली उली उली बे टॉपिक बदल शी बे टॉपिक बदल शी बे टॉपिक बदल शी खुजदर तदावे मा चे इश्मा राइस साबुन पर 200 रुपए माने मिलावेगी او د دین علاوه د دې چې صرف د خوشبو ګورې ماشاءالله او بیا چې کله تاسو استعمال کئ نو پدې کې هم رائس ایکسټریکس دی د رائس سومره فیس واش دی دا غینا کم نه دی 200 روپۍ کې ملاویږي نو اشما رائس صابون زمونږه استعمالوي او ورسره د خارخ د پاره د الرجي د پاره زمونږه اشما اکنی صابون استعمالول شي الحمدلله دومره ډېر زما پروډکټ دی هر یو پروډکټ د فائدو نه ډک دی هر یو پروډکټ د کمال دی درته به ما پدې پروګرام کې ما سره اوسري تر لسو بجو پورې آو ککال کوي نو 0315-94-72-32 زما فون لکھا دیا دو کالران میں اغسطی دی دی دوانو کالرانو سر خبری کوما آدی یو کالر یو لس منٹ انتظار کردے دی یو اوہ منٹ دی یو دو منٹ نو پہلا حق دی یو لس منٹ ہو والا کی گی سیدہ چی دی یو لس منٹ ہو والا سر خبری کو اسلام علیکم سنگئی خورزی طبیعت دی خدے برابری آسما فروم منگل میلا
1: جی بالکل میں خوش ہوئی تھی رنگ اکرام ممو پا خیر لوگ لے پروگرام تم براکسا
0: اللہ دے خوشحال کا کراب شکلے اور امداد اللہ ماما جی طبیعت دکھا دے برابر ما خو پرون پروگرام کڑے ہو خوتے نوی ما خو ننم پروگرام کڑے ہو خوتے نوی سہر یادو ما
1: بس اکرام ما مکل
0: اتا نوی کل زنو کل اتا نوی کل زنیم کل با یم چی بی خینا یم بیا با وہ جاڑے ما ینا ما نا گورے اسم زیادے ہو شخا یو بل کالرم دے اگا ما شاء اللہ سوار لس منٹا انتظار کڑے دے
1: بس
0: اکرام ٹائم کال کرے بل کالر سرو کھوڑ لو ٹھیک تھا ڈیرا مانا نا خورزی اللہ دی خوشحال کا سب پیغام اور کے اوری دن کو تھا
1: اکرام ممو اگر سنیے دا والے ایڈریس ہے کنا پشاور ول
0: جی جی
1: ولی دا رشید نہ دے کنا دا راشد دے
0: راشد دے رشید نہ دے راشد دے
1: کنا
0: متا ہو یو ہے تا ول راشد نہ دے راشد دے رشید نہ دے راشد دے ٹھیک دا صحیح دا نو آغا سپیلنگ در رشید لکھی کنا در راشد سپیلنگ چکم دے اگے کے آئی ڈی رازی ڈبل ای ڈی خو نا رازی کنا
1: اے بس اکرام محمود
0: تا د خپلم پته نشته. ٹھیک ده خو ورځ ان شاء الله زبر راشد ویم آج کې بعد. صحیح ده.
1: اوکے
0: الله. تھینک یو. الله حافظ. دا مانیټر اسما ما سره ملګری وا.